0: دوستان سخبایانتی زاکاشوانی دهلی کنا اردو سروسی پروگرام اسنا بینید پین میدیم ویکا دیو آکاشوانی کرگیلین وقت بود دوست جوین فیچانسو کسطا پروگرام یا مزد سیوا هیس سنکلب
1: السلام علیکم آرینیو آکاشوانی کرگیلی گرالی کام اتیس سیمتان سپا گورمنی مختلف پروگرامونی scholars scheme and scholars para reclect hindu pat chana dare dibyar langati seva hi sankalp abhiyan government idulinot de tahat gachajang series of program re shuru base de ade anu mate interview re podcast jigan ta so pal le chain chana ding ing ati topic pe natural farming natural farming era chin zaba na 2024 sem government shuru base tin so chazar bana ngati government is kulya kulya chemical farm denika fertilizer ka dependency kam base mimang sunla natural farming rokh la kyon chain chuk chana de fia 2024 yano government is 2481 crore budget jase di scheme ko shuru bas chen chuk chana daksan chuk pa 2025-26 yano 18000 cluster लगभग 10 लाख हेक्टेयर कवर बस इन सुप नेचुरल फार्मिंग अंडर चलो दिया नेचुरल फार्मिंग स्कोर लास्ट पर तो मिफिया नतेस डॉक्टर नजीर केवीके जूनियर सीनियर साइंटिस्ट केवीके कारगिली अधिका इसके जैसे खोरंग केवीके कारगिली नेचुरल फार्मिंग प्रोजेक्ट पो खुरी अंडर होती है चलो नतेस कारगिला नेचुरल फार्मिंग ni technology mis supalep chupifia council has been within chana doctor sahab
2: assalam alaikum sir chana doctor sabse pehle yaranga dona akashvani india all india radio kargil la uju se reg mazret ki antes nacha platform chiktang se nachi prinu ni antes samu zosta chi ka mimangs namo pro chupa chor chupala KVK Kargil na dona ngari makhsus ngari taraf na yara nga ujjo tharing muze.
1: Makhsus, Dr. Saab, yara nga taqspa ju, scheme waray nga patat. Nga te mimang sin lang zarit ki, di scheme itahat dakhan supa 2025-26 anuk 33,257 krishi sakhi community resource person. Non, Dr. Nazir so expert on his train base bio inputs resource centers established basin sup. Sam basin sup na Hindustan bari anuk 2025-26 anuk 7,601 बायो इनपुट रिसोर्स सेंटर बस
2: बिल्कुल
1: चाना डॉक्टर साहब यहाँ पहला सवाल पूछो मत मिमंग सुनला या मोर्चा की नेचर फार्मिंग शुरू बा दी अप्रोच पूछा इम्पोर्टेंस सम
2: बिल्कुल
1: इच्छा जरूरत समझो
2: माना खर्चे का यार सवाल चिक तो टेस एनाथ सर चाना नेचुरल फार्मिंग ही जरूरत पो खर्चे उदय फिलासों से चुक दंग दिरिंगी तुस प्यांग नतांगा नन्ला आज से 1965 उन्यांग नतांगा भुखमारी दे से गयोत पिंसु की गति सक्यात उनका ने योंखे काम योंसे ना ने कुले कुले साइंटिस्ट उन्हें नया नया फर्टिलाइजर केमिकल फर्टिलाइजर मन मंगमिक पिंस पिंसु छाना दोनी सामशिक दोनी नुकसान योत जरे दोन ला मलता गता योंखे पैसे ना केमिकल फार्मिंग पो सरकारी लूट गते मन मंगमिक कुलचस पोस बसे देखना 15-20 साल गया अपना दोनी नुकसान उन गता कुले कुले पता चेने

0: खेले छुक दोसे नामजिंग मोबाइल पखुआ हाल पाइल दनित गोपन नामजिंग सलवात दुरूद चाविशी जेरेन बाफोर्स किल्ला बोरे खेरे छुक दोसे नामजिंग बुछा बुस्त्रिंग द्रेसे खाला ओ फोन जेरेन खेरे गोपन नामजिंग रिजिकला रिन योत्पा कदिर योत्पा खुदा छिपजी दे नामजी मर्जन ना आब गोश पुए जिम्पो दोसे नामजे रिश्ताना यगनी वगैरह लगार अलबत्ता म्यून शर्गो योत्सुक अम्मा स्निंग कुन गनी योत्सुक खुदा ला जिक से चुक खुदा ला मिब्योर भी लम कुन ना थागरिंज दुगत चुक ब्या युत भी जुफुल कुन यो इंजु गा लश्ची ब्यासना खुदाए रजायत ला तसेब्योस बख्स्तुन इन नसा खुदा अंगी दी लस्कुनी कर रन यो दयामेत बुछा बुस्त्रिंग द्रेसे केक चतपुनुक खुदाए रजायत पो यो दयामेत मालदार चोसे ठीक थमा मित पास कोल बोला खुदा रन यो दयामेत तोस देखना दिलास कुंडर योस ومن يتقدى حدود الله فقد ظلم نفسه غا سوسي خدا تان في سمورتوي كنا رغلنا كوكوري نفس بويكا ظلم بيسي ان خدا نتان جماعت لا خدا ستان في سمورتوي كا درول بي نصيب سونشيك آمين رب العالمين
1: سير بجو نانمز شوق فيروز آخون يانجزي ترق تسال بيسي نتي سنابيخن كلا मुजिन गोचुक स्टाफा गोचुक कि बख्स्तोनी छिर कुन या बख्स्तोनी लजोख कुन ये नुक नुनप नामजेन चोत पे या दिन नामजेन नुक चाम से सुरो ओसे गोन ये गन गता ल स्टाफा सोंग जर मुचे स्ना बे खन कुन ये कन मुजिन सोंग नफ्स का काबू जखना खुदाई रजगुए का या खुदाई लतु देमी लेगिनर रिंचन लेगिनर रिन नर्सिस या मिलियत اما گاز استے کا یا گال جوخ چھ کنگن یانگ اس مر نری نہ پکا کنٹرول بیس جگہ یا یونگ نری کابو نہ جگہ دس نہ جو لا ہو لا بی ننگن یان مل پ تھغرین دوکچا دوسے یا وقت کن نو بختونی وقت یہ نو گن یانگ اس لی گن گمو ترخ سے ترخ سنا فزول نہ یا لا ہو لا بی نو مبتلا گت اسراف گت اسراف ایشن مبیوشک شپے ایشن مبیوشک یونا گا نظم نظام چکا نتی بختون جوخ نہ کشم یوتنا یون کا گن یگ درین دک پو یون گن یالا سودے ان یون گن یالا مت خمت ان گونا دس پیران کا شنگا جخچا یون یم بو دلسا یا تالا آرز بیا صفائی لے گن مت خمت ان سہمن استاذ جگ پو نتی جگان خاص کر جموں کشمیر سخن نتیل خطۂ لداخ یا کرگل سخن دی مسنی چند جگان چا زبان دی جگان نک ایشن می فیرول نہ اونگ دینو چیر التا زبان گتی گہریون نہ گتی ریون نہ گتی چھون نہ یا گتی ثقافت کن لستا اونگت اومنا گتی یا گہریون نہ گتی رین یا گتی سکھت کن یون او فلزلا لے گنا ایشن سخ سخ نہ گندگی کا گنگت اما دین گامین وقت وقت کا تھو تھے کا تنگ یون سہمن اور ساندہ جگ پر چا دو جگ پر چگن نن یری جگہ محفوظ کھٹے نن یری جگہ لیکن مسنی چن گت خدا ست ہتت اوم یت پہ وقت کن نو یو کنا نن یلا استفاسا سا تھوبت گونا پروگرام یوگ لیان صاف ماحول نن یری صحت فر لیگنا سسا ان لیگنا ضروری ان دیکنا یہ کنا نن یری مستقبل پو روشن یت یو نن یان اس نن یری قابو نہ جخنا نن یری او میت پی نسل کلا نن یری شغو روخ چنا مدد چی بیسین گوانار گسکت پروگرام یہ کا تھنگا تھون سحمد اق پی رنزو نہ تھدوی سون انشاءاللہ یا او مت پی وقت کو نینو سما کھتو سری کرے یتی چکو بیا تھون کھن دے سخ پنگا میزبان نہ درین نی پروپا پیروز اخون لا از انشاء دے بیس گاشخنا تھدن شوخ رگمن شوخ